हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा श्रोताहरूले हाम्रो कार्यक्रम दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एपमा पनि सुन्न सक्नुहुनेछ। र अहिले समय भएको छ दिउँसोको 2:30 र अब प्रस्तुत छ विविध कलाकारहरूको स्वरमा लोकतथा आधुनिक गीतहरू। कार्यक्रमको आरम्भमा स्वीकार्नुहोस् यो आधुनिक गीत रामकृष्ण ढकालको स्वरमा, जहाँ शब्द रचना रहेको छ दिपु उप्रेतीको।

आधुनिक गीतको प्रस्तुतिपछि अब स्वीकार्नुहोस् लोकगीत सुचिता खतीको स्वरमा, जहाँ शब्द संकलन कालुसिंह रणपहेलीको अनि संगीत महेश्वर लामाको।

0: लोक तथा आधुनिक गीतहरूको प्रस्तुतिपछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताको समयबाट गुज्रिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ संकल्पका साथ विकासको मार्गमा अघि बढिरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरूको कल्याण सरकारको सर्वोच्च प्राथमिकताहरूमध्ये एक रहेको र सरकारले उनीहरूको जीवनलाई सजिलो बनाउन सबै प्रयास गरिरहेको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र बुल्गेरिया बीचको सम्बन्ध दीर्घकालिक र स्थिर रहेको बताउनु भएको छ। रेल सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले आज जयपुरको आकाशवाणी परिसरमा आयोजित कार्यक्रमबाट भर्चुअल्ली माध्यमबाट राजस्थानको रामगढमा 20 किलोवाटको एफएम ट्रान्समिटरको उद्घाटन गर्नुभयो र विश्वकपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुभारम्भ हुँदैछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताको समयबाट गुज्रिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ संकल्पका साथ विकासको मार्गमा अघि बढिरहेको बताउनु भएको छ। नयाँ दिल्लीको राष्ट्रपति भवनमा नीति आयोगको 11 गभर्निङ काउन्सिलको बैठकको अध्यक्षता गर्दै श्री मोदीले भन्नुभयो, भारत विकसित भारतको लक्ष्यतर्फ अघि बढिरहेको छ। केन्द्र र राज्य सरकारहरूको सामूहिक जिम्मेवारी अझ बढ्दछ। श्री मोदीले भन्नुभयो, राज्यहरूबीच सहयोग संवाद र विचारहरूको आदान प्रदान गर्नुपर्दछ। यस सहकार्यमा नीति आयोगले महत्वपूर्ण भूमिका खेल्न सक्ने उहाँले बताउनुभयो, ताकि सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूबीच विचारहरूको उचित आदान प्रदान होस् र विकसित भारतको लक्ष्यको लागि सामूहिक प्रयास होस्। श्री मोदीले गुणस्तरीय शिक्षा, सिप विकास र युवाहरूलाई रोजगार उपलब्ध गराउनुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, यो सशक्त युवाहरू हुन् जो विकसित भारतको यात्रामा प्रेरक शक्ति हुनेछन्। उहाँले भन्नुभयो, भारतले वृद्धि र निर्यातका लागि नयाँ अवसरहरू सिर्जना गर्न धेरै देशहरूसँग स्वतन्त्र व्यापार सम्झौताहरू गरेको छ। यी सम्झौताहरूले साना तथा मझौला उद्यमहरूका लागि पनि महत्वपूर्ण अवसर प्रदान गर्ने उहाँको भनाइ छ। सम्मेलनमा उद्यमशीलता र सिप विकासलाई प्रवर्धन गर्न र देशभरि दिगो रोजगारीका अवसरहरू सिर्जना गर्न कसरी सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ। यस वर्षको बैठकको विषय 2047 विकसित भारतका लागि समावेशी मानव विकास रहेको छ। बैठकमा सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूका मुख्यमन्त्रीहरू, राज्यपालहरू र उपराज्यपालहरू सहभागी छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरूको कल्याण सरकारको सर्वोच्च प्राथमिकताहरूमध्ये एक रहेको र सरकारले उनीहरूको जीवनलाई सजिलो

0: बनाउन सबै प्रयास गरिरहेको बताउनुभयो। सोसियल मिडिया पोस्टमा श्री प्रधानमन्त्रीले भन्नुभयो, किसानहरू देशको खाद्य सुरक्षा, पोषण र समृद्धिको मेरुदण्ड हुन्। यस्तै पीएम किसान सम्मान निधि र फसल बिमा योजना जस्ता पहलहरूले किसानहरूको आयको रक्षा मात्र गर्दैन तर कृषिलाई पनि सशक्त बनाइरहेको छ। प्रधानमन्त्रीले किसान क्रेडिट कार्डको महत्वमाथि जोड दिँदै किसानहरू पशुपालक र मछुवाराहरूलाई खेती र अन्य आवश्यकताहरूको लागि अत्यन्त कम ब्याजदरमा सजिलो ऋण प्रदान गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, बालीको उचित मूल्य सुनिश्चित गर्न सरकारको बिउदेखि बजारसम्म पहल अत्याधिक प्रभावकारी साबित भइरहेको छ। ड्रोन, माटो स्वास्थ्य कार्ड र प्राकृतिक मलसँग सम्बन्धित पहलहरूले पनि किसानहरूलाई बालीको उत्पादकत्व बढाउन मद्दत गरिरहेको प्रधानमन्त्रीले जोड दिनुभयो। यस्तै सरकारले देशका कृषकहरूलाई कृषिसँग सम्बन्धित आधुनिक सुविधा उपलब्ध गराउनेमा निरन्तर जोड दिँदै आएको पनि बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भर्ती राजाको निधनप्रति दुःख व्यक्त गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, भर्ती राजा एक सिनेमाई महान हस्ती थिए जसका कामहरूले तमिल सिनेमालाई नयाँ आकार दिए। प्रधानमन्त्रीले भन्नुभयो, ग्रामीण जीवनको उहाँको चित्रण विशेष रूपमा प्रशंसनीय छ। उहाँले आफ्नो परिवार र प्रशंसकहरूप्रति समवेदना पनि व्यक्त गर्नुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले पनि आज फिल्म निर्माता भर्ती राजाको निधनमा शोक व्यक्त गर्नुभयो। एक सोसियल मिडियामा पोस्ट गर्नुहुँदै श्री बिरला भन्नुभयो, भारतीय राजाको कथा भन्ने दूरदर्शी शैली र ग्रामीण जीवनको प्रामाणिक चित्रणको माध्यमबाट उनले तमिल सिनेमालाई एक अलग पहिचान दिए र धेरै कालजयी चलचित्रहरूको साथ भारतीय सिनेमालाई समृद्ध बनाए। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज एक लेखक र कन्सल्टेन्सी फर्म काउन्सिलेज इन्डियाका संस्थापक र प्रबन्ध साझेदारको एक लेख साझा गर्नुभयो। यस लेखले प्रधानमन्त्री मोदीको कार्यकाललाई प्रतिबिम्बित गर्दै उहाँले हिँडेका बाटो थोरै मानिसहरूले पछ्याउने उल्लेख गरेको छ। यस लेखमा मोदी सबैभन्दा प्रभावकारी प्रधानमन्त्री भएको र भारतलाई आवश्यक भएको सक्षमकर्ता पनि भएको उल्लेख गरिएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र बुल्गेरिया बीचको सम्बन्ध दीर्घकालिक र स्थिर रहेको बताउनु भएको छ। बुल्गेरियाका समकक्षी वेलिभेस्लाभ पेट्रोभा चामोभासँग भेटवार्ता गर्नुभएको छ। भेटवार्ताका तीन आयाम रहेको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, पहिलो भारत र बुल्गेरिया बीच द्विपक्षीय सहयोग, दोस्रो भारत र युरोपीय संघ बीचको साझेदारी र तेस्रो विश्वव्यापी स्थिरता र प्रगतिका लागि कसरी बलियो देशले मिलेर काम गर्न सक्छन् भन्ने विषयमा छलफल सामेल छन्। डाक्टर जयशंकरले आर्थिक सुरक्षा, हालका अवरोधहरूको अनुभव र आतंकवादको बढ्दो खतराको बारेमा भारतको स्पष्ट स्थिति रहेको कुरामा जोड दिनुभयो। उहाँले भन्नुभयो, भारत विश्वास गर्दछ यो युद्धको युग होइन र संघर्षको एकमात्र समाधान वार्ता र कूटनीतिमा छ। डाक्टर जयशंकरले आर्थिक जोखिमको सन्दर्भमा समाधान लचिलो आपूर्ति श्रृङ्खला र अधिक विविधीकरणमा निहित रहेको बताउँदै समुद्री व्यापारलाई अवरोध गर्न र खतरामा पार्न नहुने बताउनुभयो।
1: भारत का मानना है कि ये दौर युद्ध का नहीं है और संघर्षों का एकमात्र समाधान बातचीत तथा कूटनीति है। जब बात आर्थिक जोखिमों की आती है तो इससे निपटने का तरीका मजबूत आपूर्ति श्रृंखला और अधिक विविधता है और ये सुनिश्चित करना आवश्यक है कि समुद्री व्यापार में कोई रुकावट न आए। साथ ही आतंकवाद के मामले में दुनिया को शून्य सहिष्णुता की नीति पर स्पष्ट रुख अपनाना होगा।
0: रेल सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले आज जयपुरको आकाशवाणी परिसरमा आयोजित कार्यक्रममा राजस्थानको रामगढमा 20 किलोवाटको एफएम ट्रान्समिटरको उद्घाटन भर्चुअली माध्यमबाट गर्नुभयो। यस कार्यक्रममा जयपुरकी सांसद मञ्जु शर्मा, प्रसार भारतीका अध्यक्ष प्रसून जोशी र आकाशवाणीका महानिर्देशक राजीव कुमार जैन सहित अन्य वरिष्ठ अधिकारीको उपस्थिति रहेको थियो। यस अवसरमा श्री वैष्णवले सामरिक अवसंरचनामा ध्यान केन्द्रित गर्नुहुँदै सीमावर्ती क्षेत्रहरूमा सञ्चार व्यवस्थालाई मजबुत गर्नको लागि सरकार को प्रतिबद्धतामाथि प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, राजस्थानमा सीमावर्ती क्षेत्रहरूमा सञ्चार र प्रसारण नेटवर्कलाई मजबुत गर्नको लागि यो पहल सुरु गरिएको छ। श्री वैष्णवले भन्नुभयो, यो योजनाले कश्मीरदेखि लिएर पूरा देशको सीमावर्ती क्षेत्रमा व्यापक कभरेज प्रदान गरेको छ।
2: आज जैसलमेरमा 20 किलोवाटका एक नयाँ एफएम ट्रान्समिटरका आरम्भ हुआ है। महत्वपूर्ण इसलिए है कि केवल जैसलमेर नहीं बल्कि आसपास के सभी क्षेत्रों को वो कवर करेगा। करीब 80 किलोमीटर का रेडियस कवर करेगा और जैसलमेर जिले के करीब 20,000 स्क्वायर किलोमीटर का क्षेत्रफल इससे कवर होगा।
0: नागरिक उड्डयन मन्त्री राममोहन नायडूले आज गुजरातको वडोदराबाट पहिलो मेड इन इन्डिया एयरबस C-295 को पहिलो परीक्षण उडानप्रति खुसी व्यक्त गर्नुभएको छ। एक सोसियल मिडिया पोस्टमा श्री नायडूले भन्नुभयो, यो केवल आकाशमा उड्ने विमान मात्र होइन तर

0: एयरबसले एयर स्पेस निर्माणमा देशको बढ्दो क्षमतालाई पनि प्रतिबिम्बित गर्दछ। उहाँले एयरबस, टाटा एडभान्स सिस्टम्स, भारतीय वायुसेना र सम्पूर्ण इन्जिनियर, प्राविधिक र कर्मचारीलाई बधाई दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30,00,000 से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर.gov.in पर।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। गृहमन्त्री अमित शाहले महान क्रान्तिकारी एवं अमर शहीद रामप्रसाद बिस्मिलप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोसियल मिडियामा एक पोस्ट गर्दै श्री शाहले रामप्रसाद बिस्मिलले काकोरी रेल घटनाबाट ब्रिटिस राजको जग हल्लाएको बताउनुभयो। अङ्ग्रेजहरूले गरेको अत्याचारले पनि उनीहरूको स्वतन्त्रताप्रतिको सङ्कल्पलाई हल्लाउन सकेन। उहाँले भन्नुभयो, यी क्रान्तिकारीहरूले युवाहरूलाई सङ्गठित गरे र उनीहरूलाई भारत माताको स्वतन्त्रताको लागि प्रेरित गरे। गृहमन्त्रीले उनका कृति पढेर अझै पनि मनमा देशभक्तिको भावना जागृत हुने गरेको उहाँले बताउनुभयो। रामप्रसाद बिस्मिलको बलिदानको गाथाले युवाहरूलाई राष्ट्रको सर्वोच्चताको लागि सधैँ प्रेरणा दिइरहने पनि बताउनुभयो। ओमानको खाडीमा पलाउको ध्वजबाग वाणिज्यिक पोत एमटी सेटेबेलोमा अमेरिकी सेनाले गरेको आक्रमणमा 3 भारतीय नौसैनिकको मृत्यु भएको पुष्टि भएको छ। पतन, पोत, परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनवालले सोसियल मिडिया पोस्ट मार्फत 3 जनाको शव फेला परेको बताउनुभयो। उहाँले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नुभयो, सरकार यस कठिन समयमा शोक सन्तप्त परिवारहरूसँग दृढतापूर्वक उभिएको छ। यसका साथमा उहाँले मृतकका आफन्तहरूलाई हर सम्भव सहयोग गर्ने आश्वासन दिनुभयो। उहाँले उद्धार गरिएका चालक दलका सदस्यहरूलाई तत्काल भारत फिर्ता ल्याउन र मृतकको शव अन्त्येष्टिका लागि यथाशीघ्र भारत पठाउन निर्देश दिएको बताउनुभयो। सरकारले स्पष्ट गरेको छ, पाकिस्तान सीमा नजिक भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त भएको दावी गर्ने भिडियो पूर्ण रूपमा भ्रामक रहेको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच एकाइले भनेको छ, यो दावी फर्जी हो र भिडियोलाई पाकिस्तानी दुष्प्रचार आइडीहरूद्वारा प्रसारित गरिरहेको छ। पिआइबीले सीमा पारबाट चलाइरहेको दुष्प्रचार अभियानहरूसित सावधान रहन नागरिकहरूसहित आग्रह गरेको छ भने उनीहरूको उद्देश्य जनतालाई भ्रमित पार्नु रहेको बताएको छ। भारतको केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईले साइबर अपराधको धोखाधडीमा संलग्न गणेश बालासो कालेलाई थाइल्यान्डबाट भारत प्रत्यर्पित गरेको छ। कालेले अनलाइन पार्ट टाइम नोकरीको प्रलोभन देखाएर मानिसहरूलाई लगानीको रूपमा पैसा तिर्न प्रलोभनमा पारेका थिए। काले अहिले मुम्बई स्थित महाराष्ट्र पुलिसको साइबर सेलको हिरासतमा छन्। भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले आज एक राष्ट्रिय दैनिक लेखमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेकोमा बधाई दिनुभयो। लेखमा भुटानी प्रधानमन्त्रीले प्रधानमन्त्री मोदीलाई विश्वासिलो मित्र, दाजु र पथ प्रदर्शकको रूपमा वर्णन गर्नुभयो। उहाँले प्रधानमन्त्री मोदीको विनम्रता, कार्यशैली र जनताको सेवाप्रति समर्पणको प्रशंसा गर्दै मोदीको नेतृत्वमा भारतले आर्थिक विकास, प्राविधिक प्रगति, पूर्वाधारको विस्तार र बलियो वैश्विक पहिचानको क्षेत्रमा अभूतपूर्व परिवर्तन देखेको बताउनुभयो। राष्ट्रिय मानव अधिकार आयोगले आन्ध्र प्रदेशको विशाखापट्टनममा रहेको राष्ट्रिय इस्पात निगम लिमिटेडको इस्पात संयन्त्रमा विस्फोटमा 8 कामदारको कथित मृत्यु भएको विषयमा आन्ध्र प्रदेशका मुख्य सचिवलाई नोटिस जारी गरेको छ। आयोगले 2 साताभित्र विस्तृत रिपोर्ट पेश गर्न पनि आग्रह गरेको छ। आयोगले समाचार जन्य सामग्री सत्य भए त्यो मानव अधिकार उल्लङ्घनको गम्भीर विषय भएको ठहर गरेको छ। यो घटना स्टिल पग्लिने प्लान्टमा भएको थियो, जब लगभग 150 टन पग्लेको स्टिलले भरिएको एउटा डुडु अचानक फाटेको थियो, जसले कामदारहरूलाई गम्भीर रूपमा घाइते बनाएको थियो। विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुभारम्भ हुँदैछ। यो टुर्नामेन्ट आगामी 19 जुलाईसम्म अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना गरिनेछ। उद्घाटन खेलमा आज ग्रुप एमा आयोजक टिम मेक्सिकोको सामना दक्षिण अफ्रिकासित हुनेछ। भारतीय समयअनुसार यो म्याच राति 12:30 बजेदेखि सुरु हुनेछ।
2: फीफा विश्व कप का ये अब तक का सबसे बड़ा संस्करण है। इसमें पहली बार 48 टीम भाग ले रही हैं। पहले के संस्करणों में 32 टीम शामिल होती थी। मेजबान देश अमेरिका, कनाडा और मेक्सिको को विश्व कप में सीधे प्रवेश मिला है। ये विश्व कप इतिहास के सबसे चुनौतीपूर्ण विश्व कप में से एक होने की भी संभावना है, जिसमें टीमों को तीन देशों में कठिन परिस्थितियों का सामना करना पड़ेगा, जिनमें लंबी यात्राएं, बदलती जलवायु और बदलते समय क्षेत्र शामिल हैं। विश्व कप के इतिहास में अब तक ब्राजील, इटली, जर्मनी, स्पेन, अर्जेंटीना, इंग्लैंड, फ्रांस और उरुग्वे ने फीफा ट्रॉफी जीती है। अन्य 45 टीमों ने 2 वर्ष लंबे क्वालिफाइंग अभियान के जरिए अपनी जगह बनाई है। टूर्नामेंट में 12 ग्रुप हैं। प्रत्येक ग्रुप में 4-4 टीमें शामिल हैं। हर ग्रुप की शीर्ष 2 टीम सीधे नॉकआउट चरण में प्रवेश करेगी। प्रतियोगिता में कुल 104 मुकाबले खेले जाएंगे। इसमें 72 ग्रुप स्टेज और 32 नॉकआउट मुकाबले शामिल होंगे। फाइनल 19 जुलाई को खेला जाएगा। समाचार कक्ष से मैं मुकेश कुमार बल।
0: तृणमूल कांग्रेस का सांसद प्रकाश चिक बराइकले राज्यसभा सदस्यबाट राजीनामा दिनुभएको छ। उहाँले आफ्नो राजीनामामा राज्यसभाका अध्यक्ष सीपी राधाकृष्णनलाई पठाउनु भएको छ। यसअघि तृणमूल कांग्रेसका नेता तथा राज्यसभा सदस्य सुशेन्दु शेखर रोय र सुस्मिता देवले राज्यसभा र पार्टी दुवैबाट राजीनामा दिएका थिए। मौसम विभागले शनिबारसम्म देशको उत्तरी पश्चिम क्षेत्रमा मुसलधारी वर्षाको सम्भावना रहेको जनाएको छ। आज र भोलि हावाको साथ मेघगर्जन र असिना पर्ने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताको समयबाट गुज्रिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ संकल्पका साथ विकासको मार्गमा अघि बढिरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरूको कल्याण सरकारको सर्वोच्च प्राथमिकताहरूमध्ये एक रहेको र सरकारले उनीहरूको जीवनलाई सजिलो बनाउन सबै प्रयास गरिरहेको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र बुल्गेरिया बीचको सम्बन्ध दीर्घकालिक र स्थिर रहेको बताउनु भएको छ। रेल सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले आज जयपुरको आकाशवाणी परिसरमा आयोजित कार्यक्रमबाट भर्चुअली माध्यमबाट राजस्थानको रामगढमा 20 किलोवाटको FM ट्रान्समिटरको उद्घाटन गर्नुभयो र विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुभारम्भ हुँदैछ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
3: समसामयिक समीक्षा विषय छ प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बन्नुभयो। अनुवादक तथा वाचिका सीमा छेत्री, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदी आधिकारिक रूपमा भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेका छन्। हिजो 10 जून 2026 4,399 दिनको ऐतिहासिक कार्यकाल पार गर्दै विगत 12 वर्षमा भारतले आफ्नो इतिहासको सबैभन्दा लामो अवधि देखेको छ, जसको अवधिमा गरीब र आम जनताको कल्याण केन्द्रीय सरकारको हरेक नीतिगत पहलको केन्द्रमा रहेको छ। प्रधानमन्त्री सबै नागरिकहरूको लागि कल्याण, अवसर र आवश्यक सेवाहरूमा पहुँच विस्तार गर्ने अभियानमा हुनुहुन्छ। त्यसकारण यो अचम्बको कुरा होइन, देशले वहाँको निर्णायक हेरचाह गर्ने र दयालु नेतृत्वको पछाडि जुटेको छ, जसले वहाँलाई भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनाएको छ। जुन 10, 2026 पुगेको ऐतिहासिक कोशी ढुङ्गा भारतको लोकतान्त्रिक यात्रामा एक महत्वपूर्ण क्षण हो। देशले वर्ष 2014 मोदी सरकारलाई निर्णायक रूपमा सत्तामा ल्याएको थियो, जब अर्थतन्त्र अस्थिर थियो र घोटाला र विवादहरूबाट जनतामा निराशा बढ्दै थियो। राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीए सरकारले 81 करोड़भन्दा बढी मानिसहरूलाई निशुल्क खाद्यान्न सुनिश्चित गरेको छ। 98 करोड़ जनधन ब्याङ्क खाताहरू मार्फत वित्तीय समावेशीकरणलाई सक्षम बनाएको छ र 16 करोड़ घर परिवारलाई जल जीवन मिशनसँग जोडेको छ। विश्वको सबैभन्दा ठूलो स्वास्थ्य बीमा योजना आयुष्मान भारत मार्फत 12 करोड़ परिवारलाई 5 लाख रुपियाँसम्मको निशुल्क उपचारको सुनिश्चितता गरिएको छ। प्रधानमन्त्री मोदीले सरकारको विगत 12 वर्ष विश्वास विकास र जनकल्याणमा समर्पित रहेको बताएका छन्। प्रधानमन्त्रीले 140 करोड़ देशवासीको आशावाद र राष्ट्र प्रथमको भावनाले युवा महिला र किसान दाजुभाइ दिदीबहिनीहरूलाई सशक्त बनाउन कुनै

0: कोसेडुङ्गा तपाईको कार्यकालको मात्र नभई विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका जनताले तपाईको नेतृत्वमा बारम्बार राखेको विश्वास र भरोसाको प्रमाण हो। श्रीलंका राष्ट्रपतिले भारतको उल्लेखनीय आर्थिक र सामाजिक रूपान्तरणलाई पनि प्रकाश पारे र प्रधानमन्त्री मोदीको दृष्टिकोणले श्रीलंका सहित भारतको सीमाभन्दा बाहिर धेरैलाई प्रेरित गरेको उल्लेख गर्नुभयो।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান শুনছেন মিডিয়াম ওয়েভ 421.9 মিটারে অর্থাৎ 711 কিলো হার্টজে এবং শুনছেন নিউজ অন ইআইআর অ্যাপে। এখন গান পরম্পরা, এই অনুষ্ঠানে ভীমপলাশ্রী রাগে শরৎ শুনবেন শিল্পী ওস্তাদ আলী আকবর খান।

0: यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताबाट चलिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ संकल्पका साथ विकासको मार्गमा अघि बढ़िरहेको बताउनु भएको छ। राज्यका ग्रामीण पञ्चायती तथा पशुपालन विभागका मन्त्री दिलीप घोष र वित्त मन्त्री स्वप्न दासगुप्ता उत्तर बंगालको भ्रमणको क्रममा आज सिलगढ़ी आइपुग्नु भएको छ। पश्चिम बंगालमा तृणमूल कंग्रेसभित्रको मतभेद खुलेर बाहिर आउन थालेको छ भने राज्यसभा सदस्यहरूको दैनिक रूपमा राजीनामा दिने क्रम जारी छ। कालेबुङमा ठूलो परिमाणमा लागू पदार्थ सहित एक युवकलाई पक्राउ गरिएको छ। विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुरू हुँदैछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताको समयबाट गुज्रिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ संकल्पका साथ विकासको मार्गमा अघि बढ़िरहेको बताउनु भएको छ। नयाँ दिल्लीको राष्ट्रपति भवनमा नीति आयोगको 11 शासी परिषदको बैठकको अध्यक्षता गर्नुहुँदै श्री मोदीले भन्नुभयो, भारत विकसित भारतको लक्ष्यतर्फ अघि बढ़िरहेको छ। केन्द्र र राज्य सरकारहरूको सामूहिक जिम्मेवारी अझ बढ्नेछ। श्री मोदीले भन्नुभयो, राज्यहरूबीच सहयोग संवाद र विचारहरूको आदान प्रदान हुनु पर्दछ। यस सहकार्यमा नीति आयोगले महत्वपूर्ण भूमिका खेल्न सक्ने वहाँले बताउनुभयो। सरकारले साइबर अपराधीबाट सुरक्षा प्रणाली र वित्तीय पूर्वाधारमा बढ्दो खतराबारे चेतावनी जारी गरेको छ। गृह मन्त्रालय अन्तर्गतको भारतीय साइबर अपराध समन्वय केन्द्रले जारी गरेको चेतावनीका अनुसार साइबर अपराधीहरूले आर्थिक र व्यक्तिगत ठगीका लागि एआईको डिप फेक भिडियोहरूको दुरूपयोग गरिरहेका छन्। अनुहार पहिचान प्रमाणीकरण भिडियो केवाईसी प्रक्रियाहरू खाता पुनर्प्राप्ति प्रणालीहरू र वित्तीय र डिजिटल सेवाहरूमा अनाधिकृत पहुँचको लागि यी प्रविधिहरूको दुरूपयोग भइरहेको छ। सरकारले फिनटेक कम्पनीहरू लगायत वित्तीय संस्थानहरूलाई डिप फेक पत्तो लगाउने संयन्त्रलाई बलियो बनाउन र ग्राहक अनबोर्डिङ प्रणालीमा सुधार गर्न सल्लाह दिएको छ। नागरिकहरूलाई उनीहरूको बायोमेट्रिक डाटा सुरक्षित राख्न शंकास्पद लग इन प्रयासहरू विरूद्ध सतर्क रहन र वित्तीय गतिविधिहरूसित सम्बन्धित इमेल वा एसएमएस चुनाव सूचनाहरूको नियमित निगरानी गर्न पनि आग्रह गरिरहेको छ। नागरिकहरूलाई कुनै पनि शंकास्पद वित्तीय लेनदेनको बारेमा तुरन्तै राष्ट्रिय साइबर अपराध रिपोर्टिङ पोर्टल मार्फत रिपोर्ट गर्न सल्लाह दिएको छ। राज्यका ग्रामीण पञ्चायती तथा पशुपालन विभागका मन्त्री दिलीप घोष उत्तर बंगालको भ्रमणको क्रममा आज सिलगढ़ी आइपुग्नु भएको छ। बागडोगरा हवाई अड्डामा वहाँको भव्य स्वागत गरियो। हवाई अड्डा बाहिर पत्रकारहरूसित कुराकानी गर्दै टीएमसी तथा पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीमाथि तीखो हमला गर्दै वहाँले भन्नुभयो, तृणमूल कंग्रेस केही षड्यन्त्रकारीहरूको गिरोह हो र गिरोह आज ओह्रालो लाग्दैछ। वहाँले विभिन्न मुद्दाहरूबारे उत्तर बंगालको विकास भाजपा सरकारको सर्वोच्च प्राथमिकता रहेको बताउनुभयो।
1: दुई दिने उत्तर बंगाल भ्रमणको क्रममा राज्यका पञ्चायती राज मन्त्री दिलीप घोष आज बागडोगरा एयरपोर्ट आइपुग्नुभयो। उहाँले पत्रकारहरूसित कुराकानी गर्दै भन्नुभयो, महकुमा परिषदमा हाम्रो कुनै पूर्वाधार छैन र कर्मचारीहरूको पनि के कति स्थिति छ त्यसको निम्ति अफिस र कर्मचारीको विषय र पूर्वाधारको विषय हेर्न उहाँ आउनुभएको छ र यस उपरान्त दुईटा कार्यक्रम रहेको बताउनुभयो।
0: राज्यका वित्त मन्त्री स्वप्न दासगुप्त पदभार ग्रहण गर्न साथ उत्तर बंगालको भ्रमणमा आइपुग्नु भएको छ। बागडोगरा विमानस्थलमा पत्रकारहरूसित कुराकानी गर्दै वहाँले आगामी राज्य बजेट अगाडि क्षेत्रको वास्तविक स्थितिलाई बुझ्न अनि जनताका अपेक्षाहरू जान्न आवश्यक रहेको बताउनुभयो। वहाँले भन्नुभयो, उत्तर बंगाल पछिल्लो लामो समयदेखिकै उपेक्षित रहिआएको छ, त्यसैले सरकारले यस क्षेत्रलाई विशेष प्राथमिकता दिइरहेको छ। आगामी 20 जुनमा राज्य बजेट पेश गरिनेछ। त्यस अगावै आम जनतासित संवाद गरी उनीहरूका आवश्यकताहरूलाई बुझ्ने प्रयास गरिँदैछ। पश्चिम बंगालमा तृणमूल कंग्रेसभित्रको मतभेद खुलेर बाहिर आउन थालेको छ। श्रीरामपुरबाट तृणमूल कंग्रेसका लोकसभा सांसद र वरिष्ठ अधिवक्ता कल्याण ब्यानर्जीले पार्टीका राष्ट्रिय महासचिव तथा लोकसभा सांसद अभिषेक ब्यानर्जी विरूद्ध खुला मोर्चा खोलेका छन्। उनले अभिषेक ब्यानर्जीको व्यवहार अहंकारी रहेको र विधानसभा चुनावमा पार्टीको पराजय भए तापनि उनको व्यवहारमा कुनै परिवर्तन नआएको बताएका छन्। यो मुद्दा विधायकको हस्ताक्षर विसंगतिको मुद्दासित सम्बन्धित छ। अभिषेक ब्यानर्जीले यस मामिलामा पश्चिम बंगाल पुलिसको आपराधिक अनुसन्धान विभाग सीआईडीद्वारा जारी सम्मन विरूद्ध कलकत्ता उच्च न्यायालयमा मुद्दा दर्ता गरेका छन्। सुन्नुहोस् एक रिपोर्ट।
2: पालिकामा पक्राउ लगायत कुनै पनि प्रकारको कठोर पुलिस कारवाहीबाट अन्तरिम संरक्षणको माग गरेका छन्। कल्याण बनर्जीको सार्वजनिक बयानले तृणमूल कांग्रेसभित्र बढ्दो असन्तुष्टि र गुटबन्दीको संकेत गरेको छ। विधानसभा निर्वाचनमा पराजयपछि पार्टीले संगठनात्मक चुनौतीको सामना गरिरहेको छ र यस्तो अवस्थामा शीर्ष नेताहरू बीचको खुला टकरावले पार्टी नेतृत्वको लागि नयाँ अप्ठ्यारो सिर्जना गर्न सक्छ। यसैबीच कलकत्ता उच्च अदालतले अभिषेक बनर्जीलाई सोधपूछको लागि उपस्थित हुन आदेश दिएको छ र उनलाई राज्य सीआईडीको अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको छ। सुनवाईका क्रममा न्यायाधीश कौशिक चन्द्रले अभिषेक बनर्जीलाई सीआईडी समन पालना गर्न र अनुसन्धान एजेन्सीमा उपस्थित हुन र अनुसन्धानमा सहयोग गर्न निर्देशन दिए। अदालतले यो पनि स्पष्ट पारेको छ, सीआईडी मुद्दाको अर्को सुनवाई नभएसम्म अर्को दुई हप्तासम्म अभिषेकको विरुद्ध कुनै पनि जबरजस्ती कारवाही गर्न सक्षम हुने छैन, तर अनुसन्धान निकायलाई भने कानूनको दायराभित्र रहेर आवश्यक कदम चाल्नेछ। समाचार कक्षबाट अजित विश्व।
0: तृणमूल कंग्रेसका सांसद प्रकाश चिक बराइकले राज्यसभा सदस्यबाट राजीनामा दिनुभएको छ। उहाँले आफ्नो राजीनामा राज्यसभाका सभापति सीपी राधाकृष्णनलाई पठाउनु भएको छ। यसअघि तृणमूल कंग्रेसका नेता तथा राज्यसभा सदस्य सुसेन्दु शेखर रोय र सुस्मिता देवले राज्यसभा र पार्टी दुवैबाट राजीनामा दिनुभएको छ। भारतीय जनता पार्टीको युवा शाखाले आज सिलीगुड़ी जिल्ला अस्पताल स्वच्छ भारत अभियानको एक भागको रूपमा विशेष स्वच्छता कार्यक्रम आयोजना गर्यो। यस अभियानको उद्देश्य अस्पताल परिसरलाई सफा राख्नु र सर्वसाधारणमा सरसफाईप्रति जनचेतना फैलाउनु रहेको छ। कार्यक्रममा ठूलो संख्यामा भाजपा कार्यकर्ता पदाधिकारी र युवा मोर्चाका सदस्यहरू उपस्थित थिए। अभियानका क्रममा अस्पताल परिसरमा जम्मा भएको फोहोर सफा गरी स्वच्छ वातावरण कायम गर्ने सन्देश दिएको छ। पुलिसले नेपाल सीमासित जोडिएको खोरी बाड़ी क्षेत्र स्थित एक घरबाट सञ्चालन भइरहेको कथित लागू औषध ऱ्याकेटको पर्दाफाश गरेको छ र एकजनालाई पक्राउ गरेको छ। खोरीबारी थाना र पानी ट्याङ्की पुलिस चौकीको संयुक्त दलले हिजो राति पानी ट्याङ्कीको नजिक काली मन्दिर क्षेत्रमा छापा मारेको थियो। छापा मार्ने क्रममा घरबाट 16 बोतल प्रतिबन्धित कफ सिरप, 25 ग्राम ब्राउन सुगर र लगभग 92,000 रुपियाँ नगद जफत गरियो। पुलिसले एनडीपीएस अधिनियम अन्तर्गत मुद्दा दर्ता गरेको छ र सो क्षेत्रको बासिन्दा अभियुक्तलाई पक्राउ गरेको छ। पुलिसले आज आरोपीलाई सिलीगुड़ी अदालतमा पेश गर्यो। यस सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न जाँच शुरू गरिएको छ। आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मीडिया ह्याण्डल @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
0: समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। अब रहल समाचारहरू। कालेबुङमा ठूलो मात्रामा अवैध लागू औषध सहित एक युवकलाई पक्राउ गरिएको छ। गोप्य सूचनाको आधारमा पुलिसले सिलगढ़ीदेखि कालेबुङतर्फ गइरहेको एक दैनिक यात्रीवाहक बसलाई 3 माइल क्षेत्रमा रोकेर तलासी लिँदा कालेबुङ निवासी 23 वर्षीय एक युवकको साथबाट 600 भन्दा अधिक प्रतिबन्धित लागू औषधयुक्त क्याप्सुल बरामद गरिएको पुलिसले जनाएको छ। घटनासित सम्बन्धित अन्य संलग्न व्यक्तिहरूबारे थप जाँच जारी रहेको बताइएको छ। पुलिसले लागू औषध मुक्त कालेबुङ निर्माणका लागि सर्वसाधारणलाई पनि सचेत र सहयोगी बन्न आग्रह गरेको छ। नेपाल सशस्त्र पुलिस बल एपीएफले आज बिहान नेपालबाट भारत ल्याउँदै गरेको 982 किलोग्राम गाँजा बरामद गरेको छ। मोरङ जिल्लाको सीमावर्ती क्षेत्र जहदाबाट यो गाँजा उद्धार गरिएको हो। सोमबारी बीओपी नोचा र तारेगामा चौकीबाट सशस्त्र पुलिस बल नेपाल सीमा सुरक्षा बलको संयुक्त दलले यस सम्बन्धमा पिकअप गाड़ी र मोटरसाइकल जफत गरेको छ। सो गाँजा धानको भुसको बोरामुनि 29 प्याकेटमा लुकाएर पिकअपमा राखिएको बताइएको छ। बंगालमा भाजपाको विजयपछि पहिलो पटक विश्व हिन्दू परिषद उत्तर बंगाल प्रान्तको प्रशिक्षण शिविर मालदा जिल्लाको गोजलको घासकोलमा रामकृष्ण सेवाश्रम संघमा आयोजना गरिएको छ, जुन 1 तारिकदेखि शिविर शुरू भएको थियो। शिविरमा 216 शिक्षार्थी र 50 शिक्षक र प्रबन्धकहरू उपस्थित थिए। सुन्नुहोस् एक रिपोर्ट।
4: शिविरमा 216 शिक्षार्थी र 50 शिक्षक र प्रबन्धकहरू उपस्थित थिए। कार्यक्रममा मालदाका सांसद खगेन मुर्मु, राष्ट्रिय स्वयंसेवक संघ अखिल भारतीय सहप्रचारित प्रमुख अद्वैत चरण दत्त, प्रदेश संगठन मन्त्री अनुप मण्डल, प्रदेश सह संगठन मन्त्री डाक्टर बुवाई नास्कर,

0: नोमन राईसित भेटघाट गरी ज्ञापन सुम्पिएको छ। संगठनको पक्षमा पुष्प लामाको नेतृत्वमा गएको प्रतिनिधित्व टोलीले आँगनबाडी कर्मचारीहरूले भोगिरहेका समस्याहरूलाई विशेष रूपमा उठाए, जसमा मासिक रूपमा पाउन नसकेको, आँगनबाडी केन्द्रहरूमा रहेको रिक्त पदहरू चाँडै हुनुपर्ने लगायतका विविध मागहरू सामेल छन्। क्रामकपा शीर्ष टोलीले इन्टरलोक्युटर पंकज कुमार सिंहसित भेटघाट गरेको छ। यस अवधि टोलीले इन्टरलोक्युटरलाई गोर्खाहरूको संवैधानिक व्यवस्थाको माग सम्बन्धी पुनः ज्ञापन पत्र सुम्पियो। भेटघाटपछि पत्रकारहरूलाई जानकारी दिँदै टोलीले भारत सरकारले दार्जीलिङ पहाड़ तराई तथा डुवर्स क्षेत्रका गोर्खा समुदायका दीर्घकालीन समस्याहरू समाधान गर्न इन्टरलोक्युटर नियुक्त गरी संवाद प्रक्रिया अघि बढ़ाएको सन्दर्भमा हालै महत्वपूर्ण प्रगति भएको बताएको छ। यस ज्ञापन पत्रमा पश्चिम बंगाल विधानसभा चुनाव सम्पन्न भएपछि पुनः संवाद प्रक्रिया शुरू भएको छ र इन्टरलोक्युटरले पहिलो चरणको छलफल सम्पन्न गरिसकेका छन्। पद्मश्री डाक्टर जीएस योञ्जनलाई सेन्जीमा भव्य नागरिक सम्मान प्रदान गरिने भएको छ। आगामी 13 तारीखको दिन सेन्जीमा सम्पूर्ण सेन्जी समालबुङ क्षेत्रवासीको पक्षबाट प्रतिष्ठित पद्मश्री पुरस्कारले सम्मानित डाक्टर योञ्जनलाई नागरिक सम्मान साथै अभिनन्दन कार्यक्रम आयोजना गरिनेछ।
1: नमस्कार सम्पूर्णमा, र हामी यस क्षेत्र सिंहजी समाबुङ सम्पूर्ण ग्राम पञ्चायत लगायत रेलीबारीका समस्त नागरिक, यहाँका बुद्धिजीवी, यहाँका शिक्षक वर्ग अनि यहाँका समस्त जनसाधारण लगायत सबै यहाँका बासिन्दाहरूको तर्फबाट आगामी 13 तारिखद्वारा पद्मश्री पुरस्कारले विभूषित डाक्टर जीएस योञ्जनज्यूलाई हामीले यस क्षेत्रमा ल्याएर त्यस दिन भव्यताको साथमा अनि बडो हर्षोल्लासको साथमा उहाँलाई हामी नागरिक अभिनन्दन साथै सम्बर्धना जनाउने कार्यक्रम तय गरेका छौं।
0: उक्त विषयमा स्थानीय नागरिक कमल शर्माले यसको जानकारी दिनुभएको हो। विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुभारम्भ हुँदैछ। यो टुर्नामेन्ट आगामी 19 जुलाईसम्म अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना गरिनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताबाट चलिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ संकल्प साथ विकासको मार्गमा अघि बढ़िरहेको बताउनु भएको छ। पश्चिम बंगालमा तृणमूल कंग्रेसभित्रको मतभेद खुलेर बाहिर आउन थालेको छ भने राज्यसभा सदस्यहरूको दैनिक रूपमा राजीनामा दिने क्रम जारी रहेको छ। राज्यका ग्रामीण पञ्चायती तथा पशुपालन विभागका मन्त्री दिलीप घोष र वित्त मन्त्री स्वप्न दासगुप्त उत्तर बंगालको भ्रमणको क्रममा आज सिलगढ़ी आइपुग्नु भएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
2: आकाशवाणी सिलगढ़ी अनुष्ठान सुनछेन मिडियाम वेब 41.9 मीटर अर्थात 711 किलोहर्ट्जे एवं न्यूज अन एआईआर एपे। एखन शुनबेन नजरुल गीति, गेयेछेन सुनंदा चक्रवर्ती।